0: अस्सलाम वालेकुम एंड गुड मॉर्निंग। आप सुन रही हैं 6:00 नहीं, आप सुन रहे हैं समर मॉर्निंग। क्या हो गया मुझे, मतलब 6:01 तो हो ही रहे लेकिन आप समर मॉर्निंग सुन रहे हैं और समर मॉर्निंग में मैं आपके साथ आ गई हूँ आरजे मामा शान। मुझे मतलब जल्दी हो रही थी टाइम बताने की। खैर जी, तो अब मेरा और आपका 9 बजे तक साथ रहना है और उम्मीद करती हूँ कि आप लोग बिल्कुल ठीक ठाक होंगे, खुशबाश होंगे, मज़े में होंगे और बिल्कुल फिट फाट ठीक ठाक होंगे। सब कुछ एकदम से सही चल रहा होगा आपकी ज़िंदगी में, सब कुछ अच्छा अच्छा होगा। राइट, तो खैर इसी उम्मीद के साथ हम आज के शो का भी आगाज़ करेंगे और आज मेरे पास है क्या क्या आपसे शेयर करने के लिए वो मैं थोड़ी देर के बाद आपको बताऊंगी। और आप डेफिनेटली जानते हैं कि फॉर्मेट क्या होता है हमारे शो का। हम वही सब कुछ, मतलब जो यूजुअली हमारी जो चीज़ें चल रही होती हैं ना, अपडेट्स होती हैं, गेम होता है, टॉपिक होता है और इस वक्त मेरा दिमाग इसी बात पर लगा हुआ था कि मैंने आपको बताना है कि आज मैंने आपसे सवाल कौन सा करना है और उसी उसमें मेरा दिमाग ये भी था कि टाइम भी बताना है। खैर जी, तो आज का सवाल क्या होगा वो मैं आपको बताऊँगी लेकिन उससे पहले जो है वो आपको ये बताते चलेंगे आप हमें कॉल कर सकेंगे 443-443-77 पे और साथ ही साथ 666-22-107 पे आप मुझे भेज सकते हैं लिख के मैसेज, वो भी बिल्कुल फ्री में, किसी किस्म का कोई चार्ज नहीं होगा। आप मैसेज लिखिए और हमें सेंड कर दीजिए, वो हम अपने शो में शामिल कर लेंगे। तो सीन कुछ ऐसे हैं कि आज मुझे ऐसा लगा कि मतलब सुबह में ना कि थोड़ी सी जो धूप की शिद्दत है वो थोड़ी कम हुई है। मतलब बिल्कुल सुबह की बात कर रही हूँ। यूजुअली आजकल क्या होता है कि आप जैसे ही मतलब मैं नमाज पढ़ती हूँ और थोड़ी देर के बाद देखो ना 10 मिनट के बाद तो रोशनी हो जाती है। आज लेकिन थोड़ी मतलब मुझे लगा कि ताखीर से ज़रा ज़्यादा मतलब जो उजाला वगैरह है ना वो होना शुरू हुआ। तो मुमकिन है कि अब हम उस फेज़ में आ रहे होंगे जब आहिस्ता आहिस्ता जो ये बहुत शदीद वाली गर्मी थी वो थोड़ी थोड़ी करके कम होने लगी हो इंशाल्लाह। मतलब क्या है, मतलब सोचने में क्या जाता है, पॉजिटिव रहना चाहिए बंदे को। मैंने ये सोचा है कि अच्छा इस दफ़ा ना मुझे गर्मी लग भी कम रही है। वैसे ये हो सकता है रीज़न कि या तो ये कि सुबह सुबह का शो कर रही हूँ ना मैं, मतलब बिल्कुल सुबह में आ जाती हूँ और फिर उसके बाद नहीं होता इस तरह का मामला, तो शायद ये वाली चीज़ है। लेकिन ये कि अगर आप ना सोचना शुरू कर दो, आप जिस तरह से अपने दिमाग को जिस तरह प्रिपेयर करते हो ना जिस चीज़ के लिए, आपको वैसे ही महसूस होती है। तो आप लोगों ने नोट किया होगा इस दफ़ा मैं बार बार कह रही होती हूँ कि भाई गर्मी जो है ना इतनी ज़्यादा भी नहीं है, हो रही है लेकिन इतनी ज़्यादा भी नहीं है। तो शायद उसका भी इम्पैक्ट है कि मतलब लग रहा है कि हाँ मतलब इतनी ज़्यादा नहीं है। तो देखिए ज़िंदगी में बहुत सारे मामलों में ना मामला यही होता है कि हम जो सोच रहे होते हैं, जिस तरह से अपने दिमाग को ट्रेन कर रहे होते हैं, वैसे ही हमारा दिमाग जो है वो रिएक्ट कर रहा होता है। तो ये सीखने वाली चीज़ है कि हमें हर चीज़ को, चाहे वो मौसम ही क्यों ना हो, लेकिन ये नहीं कि पानी पीना छोड़ देंगे, नहीं उठ से ओके गर्मी तो है ही नहीं, या और जो दीगर हिफाजती तदाबीर हैं उनको इख्तियार करना छोड़ दें। करना बस ये है भाई कि आपने अपने आप को तसल्ली देनी है, साथ में ख्याल रखना है लेकिन तसल्ली अपने आप को देनी है कि सब कुछ ठीक है, सारे मामला बिल्कुल ठीक चल रहे हैं। खैर जी, हमने शामिल करनी है तहरीर सबसे पहले और उसके बाद फिर हम मूव ऑन करेंगे, असकार की तरह जाएंगे और फिर हम दीगर सिलसिले शुरू करेंगे। तो आ जाती हूँ आज जो चीज़ मैं आपके लिए लेकर आई हूँ। अच्छा, पहले मैंने कुछ और सोचा था, फिर मैंने कहा कि नहीं ये शामिल कर लेते हैं। तो आज मैं आपको बताने वाली हूँ कि हर खुशी सबको सुनाना ज़रूरी नहीं होती। सबसे पहले क्या करना चाहिए वो भी मैं आपको बताऊँगी। तो आजकल डेफिनेटली हम लोग एक ऐसे दौर में जी रहे हैं जहाँ पर कामयाबी और हर खुशखबरी, हर नेमत को फौरन दूसरों तक पहुँचाना जो है एक मामूल बन चुका है। मतलब लोगों का अब इस वक्त तो मामला ये हो गया है कि चीज़ बाद में होती है, स्टेटस पहले डल जाता है। चाहे नौकरी मिले, रिश्ता हो, कारोबार हो, कामयाबी हो, इम्तिहान में अच्छे नंबर आए या फिर आपकी कोई दुआ कबूल हो जाए, तो हमारा पहला ख्याल अक्सर ये होता है कि ये खबर सबको बतानी है। लेकिन एक लम्हे के लिए रुकिए और सोचिए कि क्या यही रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का तरीका था। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को जब कोई खुशखबरी मिलती या कोई बड़ी आजमाइश दूर होती तो आप सल्लल्लाहु अलैहि वसल्लम सबसे पहले अपने रब के हुजूर सजदा शुक्र करते। आप सल्लल्लाहु अलैहि वसल्लम की पहली तवज्जो उस ज़ात की तरफ होती जिसने नेमत अता की, ना कि लोगों की तरफ जो इस नेमत की खबर सुने। यही बंदगी है और यही जो है वो शुक्र है, नेमत का जिक्र है। कुरान हमें बार बार याद दिलाता है, अगर तुम शुक्र अदा करोगे तो मैं तुम्हें और ज़्यादा दूंगा। गोया नेमत को महफूज रखने और उसमें बरकत पाने का पहला रास्ता शुक्र है, ना कि उसकी एडवर्टाइजमेंट। بعض مفسرین نے بھی اس معاملے میں یہ کہا کہ حضرت ذکریہ علیہ السلام کے واقعے میں بھی ایک لطیف حکمت بیان کی ہے کہ جب انہیں بڑھاپے میں بیٹے کی خوشخبری دی گئی تو اللہ تعالیٰ نے چند دن تک انہیں لوگوں سے گفتگو کرنے سے روک دیا. قرآن فرماتا ہے کہ آپ کی نشانی یہ ہے کہ آپ 3 دن تک لوگوں سے بات نہیں کریں گے سوائے اشارے کے. اگرچہ قرآن اس خاموشی کی کوئی قطعی وجہ بیان نہیں کرتا، لیکن بعض اہل علم نے لکھا ہے کہ اس میں یہ حکمت بھی ہو سکتی ہے کہ انسان پہلے اپنے رب کی عطا کو دل میں بسائے، اس پر غور کرے، شکر ادا کرے اور اس نعمت کی مٹھاس کو محسوس کرے اور پھر دنیا سے اس کا ذکر کرے. خاموشی صرف یہ نہیں ہوتا کہ آپ جو ہے آپ خاموشی ہے تو آپ کے پاس الفاظ کی کمی ہے یا اور کچھ، یہ بیسیکلی دل کی گہرائی میں اترنے کا نام ہوتا ہے. یہ انسان کو نعمت کی اصل قدر سکھاتی ہے. نفسیات بھی اس حقیقت کی تائید کرتی ہے اور ماہرین کہتے ہیں کہ جب ہم اپنے منصوبوں یا پھر اپنی کامیابیوں کا بہت جلد اعلان کر دیتے ہیں تو دماغ میں جو ہمارا وہ ہیپینس ہارمون ہوتا ہے نا، ڈوپامین، وہ خارج ہونا شروع ہو جاتا ہے، جس سے وقتی طور پہ ایسا محسوس ہوتا ہے انسان کو کہ اس کا جو مقصد تھا وہ اس کو حاصل ہو گیا ہے. اور نتیجہ کیا ہوتا ہے؟ نتیجہ یہ ہوتا ہے کہ اس کی جو محنت کی شدت ہے اور جو مسلسل کوشش کا جذبہ ہے وہ کم ہو جاتا ہے. اس کے برعکس اگر خاموشی سے آپ انسان جو ہے وہ آپ کام کرتے رہیں تو بیسیکلی وہ انسان کی توجہ کو برقرار رکھتی ہے، اخلاص بڑھاتی ہے اور اس کی منزل تک پہنچنے کی اس کے اندر قوت ارادی پیدا کرتی ہے. اور پھر ایک حقیقت جسے رسول اللہ صلی اللہ علیہ وسلم نے واضح طور پہ فرمایا وہ یہ ہے کہ نظر بد جو ہے وہ حق ہے، صحیح بخاری میں موجود ہے. اس کا مطلب یہ نہیں ہے کہ ہر شخص آپ کا دشمن ہے، بلکہ یاد دہانی ہے کہ ہر نعمت کو ہر نگاہ کے سامنے رکھنا دانش مندی نہیں. ہر دیکھنے والا حسد نہیں کرتا، لیکن ہر دل ایک جیسا بھی نہیں ہوتا. کچھ لوگ دل سے خوش ہوتے ہیں، کچھ کے دل میں حسرت پیدا ہوتی اور کچھ انجانے میں بھی نظر کا سبب بن سکتے ہیں. اسی لیے اسلام ہمیں احتیاط، دعا اور اللہ پر بھروسہ سکھاتا ہے. اگر اللہ نے آپ کی کوئی دعا قبول کی ہے، اگر کوئی بند دروازہ کھل گیا ہے، اگر کسی مشکل کا خاتمہ ہو گیا ہے، اگر زندگی میں کوئی خوشخبری آئی ہے، تو سب سے پہلے وضو کیجیے، 2 رکعت نماز ادا کیجیے، سجدہ شکر میں گر جائیے، اپنے رب سے کہیے کہ یا اللہ یہ سب تیری عطا ہے، اس میں برکت عطا فرما، اسے مکمل کر، اسے قائم رکھ اور ہر حسد، ہر نظر بد اور ہر شر سے محفوظ فرما. پھر اگر مناسب ہو تو صحیح وقت پر صحیح لوگوں کے ساتھ اپنی خوشی کو بانٹ لیجیے. یاد رکھیے کہ ہر نعمت کو اعلان کی ضرورت نہیں ہوتی. کچھ دعائیں ایسی ہوتی ہیں جو صرف تہجد کے سجدوں میں خوبصورت لگتی ہیں، کچھ خواب ایسے ہوتے ہیں جنہیں صرف اللہ جانتا ہے، اور کچھ معجزے ایسے ہوتے ہیں جنہیں دنیا کو بتانے کی ضرورت نہیں پڑتی، کیونکہ جب اللہ انہیں مکمل کر دیتا ہے تو خود لوگ انہیں دیکھ لیتے ہیں. تو اپنی خوشیوں کا پہلا گواہ دنیا میں کسی کو نہیں، اللہ کو بنائیے. لوگوں سے پہلے اپنے رب سے بات کیجیے، تعریف سے پہلے شکر ادا کیجیے، اور یقین رکھیں کہ جو نعمت اللہ کی حفاظت میں آ جائے دنیا کی کوئی طاقت اسے چھین نہیں سکتی. اچھا یہاں پہ نا میرے ذہن میں وہ بھی آیا تھا کہ جب یہ حضرت یوسف علیہ السلام نے خواب دیکھا تھا تو اس وقت حضرت یعقوب علیہ السلام نے ان کو اپنے بھائیوں سے بھی اس کا ذکر کرنے کو منع کر دیا تھا. تو آج کل مطلب انسان کو لگتا ہے کہ شاید آج کا وقت ایسا ہو گیا ہے، بھائی بہن ایسے ہو گئے ہیں، لوگ بدل چکے ہیں، لیکن ایسا نہیں ہے. یہ ہر وقت میں، مطلب شروع کا وقت بھی اگر ہم دیکھیں، حضرت آدم علیہ السلام کی اولادوں سے اگر ہم دیکھیں، حابیل قابیل کا قصہ دیکھیں، تو ہمیں اندازہ ہوتا ہے کہ یہ حسد، یہ جو شر ہے، جو نظر ہے دوسروں کی خوشیوں کے اوپر، یہ کبھی ایسا نہیں ہے کہ یہ آج کی بات ہے یا آج زمانہ خراب ہے، یہ ہمیشہ سے چلا آ رہا ہے. اور ہمیشہ سے ہماری تدبیر یہی ہونی چاہیے کہ ہم جو بھی چیز ہے وہ اللہ تعالیٰ سے شیئر کرنے کے عادی ہوں، اور پھر اپنی زندگی میں بہت ہی کم گنے چنے لوگوں سے. خیر جی، یہ تھی ہماری آج کی تحریر. اس کے ساتھ ہی ہم بڑھتے ہیں اذکار کی جانب. اذکار سنتے ہیں، سن کے واپس آتے ہیں. سنتے رہیں FM 107 دل سے دیسی.
1: آپ سن رہے ہیں سمر مارننگ آر جے مہوش خان کے ساتھ، صرف FM 107 پر دل سے دیسی.
2: ایک پرسکون اور خاموش صبح فجر کی روشنی سے شروع ہوتی ہے. انہی پاکیزہ لمحوں میں دعائیں قبول ہوتی ہیں، برکتوں کا نزول ہوتا ہے और अल्लाह की रहमतें उनकी तरफ मुतवज्जे होती हैं जो उसे याद रखते हैं। इरशादे खुदावंदी है, वज़कुर इस्मा रब्बिका बुकरतन व असीला, और सुबह शाम अपने परवरदिगार के नाम का जिक्र किया करो। और अब समाज फरमाइए सुबह के अजगार FM 107 पर।